0: विविध शर्मा केही आधुनिक गीतको प्रस्तुतिपछि अब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्।

0: प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल एनआर रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। शुभेन्दु अधिकारीका साथ अन्य 5 जनाले शपथ ग्रहण गरे। शुभेन्दु अधिकारीपछि दिलीप घोषलाई शपथ दिलाइयो। त्यसपछि क्रमशः श्रीमती अग्निपाल मित्रा, श्री अशोक किर्तनिया, श्री छुदिराम टुडु र नीतिश प्रामाणिकलाई शपथ दिलाइयो। पछि मन्त्रीमण्डलमा अन्य मन्त्रीहरूलाई सामेल गरिनेछ। सुन्नुहोस् हाम्रा संवाददाता अशोक चौरासियाको एक रिपोर्ट।
1: शपथ ग्रहण समारोहमा आउँदा प्रधानमन्त्रीले मञ्चबाट अभूतपूर्व जनादेश दिएकोमा राज्यका जनतालाई नतमस्तक भई साष्टाङ्ग प्रणाम गर्दै नमन गर्नुभयो। आज रविन्द्रनाथ ट्यागोरको जन्म जयन्तीको दिन आयोजित यस ऐतिहासिक शपथ ग्रहण समारोहमा श्री ट्यागोरलाई नमन गरियो। यसको स्पष्ट सङ्केत थियो भाजपाको शासनमा सोनार बङ्गलाको गौरवलाई पुनः फर्काइल्याउने भाजपाको संकल्प रहेको छ। पश्चिम बङ्गालको समृद्ध संस्कृति, गौरव, गरिमा र इतिहासलाई पुनः स्थापित गर्ने भाजपाको कटिबद्धता यस सन्देशमा झल्किरहेको थियो। यस शपथ ग्रहण समारोहमा भाजपा शासित राज्यहरूका सबै मुख्यमन्त्रीहरू, एनडिएका मुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू अनि भाजपाका नेताहरू उपस्थित थिए। उत्तर प्रदेशका मुख्यमन्त्री श्री योगी आदित्यनाथ, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, हरियाणा, राजस्थान, गुजरात, उडिसा, बिहार, असम, सिक्किम लगायत 22 भन्दा बढी राज्य तथा केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू उपस्थित थिए। केन्द्रीय मन्त्रीहरूमा गृहमन्त्री अमित शाह, शिवराज सिंह चौहान, नितिन गडकरी, धर्मेन्द्र प्रधान आदिको विशेष उपस्थिति थियो। मञ्चमा जान अघि श्री मोदीले शुभेन्दु अधिकारी र भाजपा प्रदेश अध्यक्ष समीक भट्टाचार्यसँग खुला वाहनमा सवार भई उपस्थित लाखौं जनसमूहको अभिवादन गर्नुभयो। मञ्च नजिक पुग्न अघि श्री मोदी वाहनबाट तल झरेर कार्यकर्ताहरूको अभिवादन गर्नुभयो। मञ्चमा माता दुर्गाको विराट चित्र लगाइएको थियो, जो बङ्गालको गहिरो र समृद्ध संस्कृतिको प्रतीक हो। अर्को घटनाक्रममा श्री मोदीले सिलगढी निवासी 97 वर्षीय भाजपा नेता माखनलाल सरकारको खुट्टा ढोक्नुभयो, जसले पार्टीमा कार्यकर्ताको महत्व सर्वोपरि हुन्छ भन्ने सन्देश दिएको छ। श्री सरकार भाजपाका संस्थापक सदस्यहरू मध्ये एक हुन्। भाजपाका संस्थापक स्वर्गीय डाक्टर श्यामा प्रसाद मुखर्जीका साथ उहाँले भाजपाका लागि काँधमा काँध हाली काम गरेका थिए। यो स्वयंमा एउटा अत्यन्त भाव पल थियो। अशोक चौरसिया, आकाशवाणी समाचार।
0: शपथ ग्रहणपछि संवाददाताहरूसित बातचित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, डाक्टर श्यामा प्रसाद मुखर्जीको आदर्शहरूमा आधारित राजनीतिक दललाई कुनै प्रमाणको आवश्यकता पर्दैन। उहाँले भन्नुभयो, जुन मानिसहरूले अझ पनि नतिजाहरूमा चर्चा गरिरहेका छन् उनीहरूले विवेकले काम गर्नुपर्नेछ। उहाँले भन्नुभयो, पश्चिम बङ्गालमा शिक्षा अनि संस्कृतिमा भएको भारी नोक्सानबाट निकाल्ने जिम्मेवारी भाजपामाथि छ।
2: आज का दिन बहुत महत्वपूर्ण है देश के लिए, बंगाल के लिए। इसलिए प्रधानमंत्री का इच्छा था नया सरकार रविंद्र जयंती का दिन अपना कार्यकाल शुरू करे। इसलिए हम लोग प्रधानमंत्री जी का नेतृत्व में गोभी गुरु को प्रणाम करते हुए आज संविधान को मानते हुए ओथ टेकिंग किया।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बङ्गालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, श्री अधिकारीले आफूलाई जनतासँग गहिरो रूपमा जोडेको अनि जनताको आकांक्षालाई नजिकबाट बुझ्ने नेताको रूपमा स्थापित गर्नुभएको छ। प्रधानमन्त्रीले श्री अधिकारीलाई आगामी कार्यकालमा सफल कार्यकालको कामना गर्नुभयो। प्रधानमन्त्रीले मन्त्रीको रूपमा शपथ लिएकोमा दिलीप घोष, अग्निमित्र पल, अशोक किर्तनिया, खुदिराम टुडु र निश्चित प्रामाणिकलाई पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो, यी नेताहरूले तल्लो तहमा अथक परिश्रम गरेका छन् र जनताको सेवा गरेका छन्। श्री मोदीले मन्त्रीको रूपमा उनीहरूले पश्चिम बङ्गालको विकासको मार्गमा अझ बलियो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि कर्नाटक अनि तेलङ्गाना जानुहुनेछ। प्रधानमन्त्री बेङ्गलुरुमा आर्ट अफ लिभिङको 45औं वर्षगाठ समारोहमा भाग लिनुहुनेछ अनि आर्ट अफ लिभिङ इन्टरनेसनल सेन्टरमा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन पनि गर्नुहुनेछ। कार्यक्रम अवधि प्रधानमन्त्रीले सभालाई पनि सम्बोधित

0: मन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। वित्त मन्त्रालय अनुसार सामाजिक सुरक्षाको यी योजनाहरूको उद्देश्य सबैलाई विशेष रूपले समाजका वञ्चित अनि कमजोर वर्गलाई सस्तो वित्तीय सुरक्षा प्रदान गर्नु हो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत 27 करोड भन्दा अधिक नामाङ्कन, प्रधानमन्त्री सुरक्षा बीमा योजनामा 58 करोड अनि अटल पेन्सन योजनामा 9 करोड नामाङ्कन भयो। श्रीमती सीतारमणले भन्नुभयो, जीवन ज्योति बीमा योजना अन्तर्गत 10,70,000 भन्दा अधिक परिवारहरूको 21,500 करोड रुपियाँ भन्दा अधिकको दावीलाई सुल्झाइएको छ। वित्त मन्त्रीले अझ भन्नुभयो, पीएम सुरक्षा बीमा योजना अन्तर्गत 1,84,000 भन्दा अधिक परिवारहरूको लगभग 3,660 करोड रुपियाँको दावीलाई समाधान गरिएको छ। उहाँले यी योजनाहरूको सफलताका लागि ब्याङ्क र बिमा कम्पनीहरूका फिल्ड अफिसरहरू सहित सबै सरकारवालाहरूको समर्पित प्रयासको सराहना गर्नुभयो। कार्यक्रममा बोल्दै वित्त राज्य मन्त्री पंकज चौधरीले गरिब वर्गलाई बिमा सुरक्षा र पेन्सन सहयोग पुर्याउने उद्देश्यले यो योजना सञ्चालन गरिएको बताउनुभयो। श्री चौधरीले जानकारी दिनुभए अनुसार अनलाइन जनसुरक्षा पोर्टलको सुरुवातले नागरिकहरूलाई ब्याङ्क शाखा वा हुला कार्यालयहरूमा नगई सजिलै भर्ना गर्न सम्भव भएको छ। सोमनाथ मन्दिरको पुनर्निर्माणको 75 वर्षगाँठको उपलक्ष्यमा सोमनाथ अमृत पर्व 2026 मनाइँदैछ। 5 दिनसम्म चल्ने यो उत्सवले मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दछ अनि यसको चिरस्थायी विरासतको उत्सव पालन गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सोमनाथ मन्दिरको भ्रमण गर्नुहुनेछ। प्रवर्तन निर्देशालयले धन शोधनसित जोडिएको मामिलामा ह्याप्टन स्काई रियल्टी लिमिटेड अनि त्यसका प्रमोटर सञ्जीव अरोडाको दिल्ली, गुरुग्राम अनि चण्डीगढमा 5 स्थानहरूमा छापामारी गरेको छ। यो कार्यवाही धन शोधन निवारण अधिनियम 2002 आपराधिक धाराहरू अन्तर्गत गरिएको हो। यो मामिला 100 करोड रुपियाँ भन्दा अधिक मूल्यको मोबाइल फोनको फर्जी जीएसटी खरिद अनि त्यसपछि दुबईबाट भारतमा अवैध रूपले धनको आदान प्रदानसित सम्बन्धित छ। आकाशवाणी स्थापनाको 90 वर्ष पूरा भएको उपलक्ष्यमा जालन्धर स्टेशनले आज वाकाथनको आयोजना गर्यो। पटियाला स्टेशनमा पनि यसै प्रकारका वाकाथन आयोजित गरियो। सबैले यस कार्यक्रममा उत्साहपूर्वक हिस्सा लिए। आकाशवाणी पञ्जाबको क्लस्टर प्रमुख उपमहानिर्देशक रञ्जित मिना अनि जालन्धर दूरदर्शनका उपमहानिर्देशक आरएल जरङ्गलले यस कार्यक्रमको सुरुवात गर्नुभएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण आकाशवाणी एफएम स्टुडियोबाट गरियो, जहाँ श्रोताहरू, पूर्व कर्मचारीहरू अनि प्रतिभागीहरूले आफ्नो सुझाव साझा गरे।
1: पंजाब में आकाशवाणी ने हरित क्रांति के दौरान एक अहम भूमिका निभाई है और आज भी कृषि पर विशेष रूप से तैयार किए गए कार्यक्रम के जरिए किसानों को जानकारियां उपलब्ध करवा रहा है। आज के वॉकथॉन के दौरान आकाशवाणी के श्रोताओं, पूर्व कर्मचारियों और अन्य लोगों ने एफएम स्टूडियो में एंकर्स द्वारा बजाए जा रहे बेहतरीन गानों के बीच सीधे प्रसारण के जरिए अपने अनुभव साझा किए। बहुजन हिताय, बहुजन सुखाय के अपने आदर्शों पर खरा उतरते हुए यह राष्ट्रीय प्रसारक विभिन्न कार्यक्रमों और समाचार बुलेटिन के माध्यम से जानकारी, शिक्षा और मनोरंजन प्रदान करते हुए बीते 9 दशकों से देश की सेवा में तत्पर है। राजेश बाली, आकाशवाणी समाचार, जालंधर।
0: चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ। श्री म्याकेन्ना भोलि दिल्लीमा हुने एक कार्यक्रममा सामेल हुनुहुनेछ। सोमबार उहाँ भारतीय खाद्य आयातक मञ्च अनि एसोचेमद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री म्याकेन्नाले मंगलबार वाणिज्य अनि उद्योग मन्त्री पियूष गोयलसित बातचित गर्नुहुनेछ अनि भारतीय उद्योग परिसंघ सिआइआईको वार्षिक व्यापार शिखर सम्मेलनमा सामेल हुनुहुनेछ। चिलीका विदेश मन्त्रीको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब भारतले पछिल्लो 4 वर्षहरूमा विकसित देशहरूसित 8 मुक्त व्यापार सम्झौता गरेको छ। श्री पियूष गोयलले 30 जनवरीको दिन ग्रेटर नोएडामा आइसिएआई वर्ल्ड फोरम अफ अकाउन्टेन्ट्सलाई सम्बोधित गर्दै भन्नुभएको थियो, भारतले चाँडै चिलीसित एक व्यापार सम्झौता गर्नेछ। यसले देशको विकास अनि औद्योगिक आवश्यकताका लागि जरुरी महत्वपूर्ण खनिजलाई सुरक्षित गर्नमा मद्दत मिल्नेछ। आइपिएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। यो म्याच बेलुकी 7:30 सुरु हुनेछ। यसअघि हिजो दिल्लीमा खेलिएको म्याचमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले पराजित गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। भाजपा नेता शुभेन्दु अधिकारी बन्नुभयो पश्चिम बंगालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको

0: स्थितिमा राज्यपाल आर एन रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बङ्गालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। चिलीका विदेश मन्त्री फ्रान्सिस्को प्यारेज म्याकेन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ र आइपिएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतीय कृषिको उत्कृष्ट प्रदर्शन। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। राष्ट्रिय कुल गृहस्थ उत्पादन जीडीपीमा 18% योगदान पुर्याउने र लगभग 60% जनसङ्ख्यालाई जीविका उपार्जन प्रदान गर्ने कृषि भारतको अर्थतन्त्रको आधारशिलाको रूपमा खडा छ। भारतीय किसानहरूले 2024-25 357 मिलियन टन खाद्यान्न र 362 मिलियन टन बागवानी उत्पादनको कीर्तिमानी उत्पादन हासिल गरेर फेरि एकपटक आफ्नो पराक्रम प्रदर्शन गरेका छन्। ती तथ्याङ्कहरू कृषि तथा किसान कल्याण मन्त्रालयले अप्रेल 2026 जारी गरेको थियो। कृषि निर्यात 34.5 अरब अमेरिकी डलर बाट बढेर 51.1 अरब अमेरिकी डलर पुगेको छ। प्रशोधित खाद्य पदार्थ 20.4% बढेको छ, जसले मूल्य अभिवृद्धिको संकेत गर्दछ। बजेट विनियोजन 21,933 करोडबाट बढेर रुपियाँ 1.30 लाख करोड पुगेको छ, जसले कृषि विकासमा निरन्तर ध्यान केन्द्रित गरेको संकेत गर्दछ। विभिन्न विश्वव्यापी द्वन्द्वहरूपछि विश्वव्यापी खाद्यान्न अभाव देखा पर्दैछ, तर भारतीय किसानहरू राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छन्। भारतको कृषि क्षेत्र देशको आर्थिक वृद्धिको आधारशिला रहेको छ। प्रकृतिको अप्रत्याशित शक्तिहरूको बावजुद निरन्तर बम्पर बाली उत्पादन गर्दैछ। आज भारत विश्वको शीर्ष खाद्यान्न उत्पादकहरूमध्ये एकमा पर्छ। भारत विश्वको सबैभन्दा ठूलो धान उत्पादक हो, जसले विश्वव्यापी उत्पादनको लगभग 25% ओगटेको छ। गहुँ उत्पादनमा भारत विश्व बजारको 12.5% हिस्साको साथ दोस्रो स्थानमा पनि छ। यसबाहेक भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक र उपभोक्ता हो, साथै चिनीको सबैभन्दा ठूलो उत्पादक हो। देश विश्वव्यापी रूपमा दोस्रो ठूलो फूल उत्पादक हो। भारतको निर्यातमा चामल र गहुँपछि फलफूल निर्यात उच्च स्थानमा छ। बागवानीमा भारत विश्वव्यापी रूपमा दोस्रो स्थानमा छ। कृषि तथा किसान कल्याण विभागले 2024-25 प्रमुख बाली उत्पादनको लागि अन्तिम अनुमान जारी गरेको छ। यी अनुमानहरूले 329.68 मिलियन टन खाद्यान्न उत्पादनको उल्लेखनीय रेकर्ड प्रकट गर्दछ, जुन अघिल्लो वर्षको 315.6 मिलियन टन र 5 वर्षको औसत 308 मिलियन टनलाई पार गर्दछ। वर्ष 2024-25 चामल उत्पादनले 152 मिलियन टनको रेकर्ड स्थापित गर्दछ, जुन अघिल्लो वर्षको 129.4 मिलियन टन र 5 वर्षको औसत 124.5 मिलियन टनको रेकर्डलाई उल्लेखनीय रूपमा पार गर्दछ। वर्ष 2024-25 लागि गहुँ उत्पादन पनि 120.21 मिलियन टनको रेकर्ड उच्चमा पुग्छ, जुन अघिल्लो वर्षको 117 मिलियन टन भन्दा बढी छ। पोशाक मोटा अन्न उत्पादन 63.92 मिलियन टन अनुमान गरिएको छ। कोदो उत्पादन 17.3 मिलियन टन अनुमान गरिएको छ। कोदो उत्पादन 18.01 मिलियन टन थियो। वर्ष 2024-25 लागि कुल दाल उत्पादन 25.023 मिलियन टन पुगेको छ, जुन 5 वर्षको औसत दाल उत्पादन 24.65 मिलियन टन भन्दा बढी हो। 2024-25 लागि देशमा तेलहन उत्पादन 42.99 मिलियन

6.1 टन अनुमान गरिएको छ जुन अघिल्लो वर्षको 405.3 मिलियन टन उत्पादनलाई उल्लेखनीय रूपमा उछिनेको छ।

कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेको छ र अबको अघिल्लो 15 मिनट यहाँहरूलाई मनोरञ्जन गराउनको निम्ति लिएर आइसकेका छौँ केही हिन्दी फिल्मी गीतहरू। त्यो प्रथम प्रस्तुति जसमा शब्द रहेको छ इन्दिवरको भने सङ्गीत रहेको छ राजेश रोशनको, गुन्जनी आवाज कुमार सानु अनि साधना सरगमको, फिल्म रहेको छ जुर्म।

कार्यक्रमको यो अन्तिम प्रस्तुति यहाँहरू समक्ष अब प्रस्तुत छ फिल्म अकेले हम अकेले तुमबाट, जसमा गुन्जनी आवाज रहनेछ कुमार सानु अनि अल्का याग्निको, भने शब्द रहेको छ मजरू सुल्तानपुरीको अनि सङ्गीत अनु मल्लिकको।

0: विविध हिंदी फिल्मी गीतको प्रस्तुतिपछि आउनुहोस् श्रोताबिन्द अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। आज गुरुदेव रविन्द्रनाथ ठाकुरको 165 जयन्ती पालन गरिँदैछ। यस अवसरमा विश्व स्तरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ, जसमा शान्तिनिकेतन, विश्व भारती विद्यालय अनि पश्चिम बङ्गाल तथा बङ्गलादेशमा प्रमुख आयोजनाहरू सामेल छन्। यस अवसरमा उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले 25 वैशाखको अवसरमा गुरुदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। असम विधानसभामा प्रचण्डमा जितपछि मंगलबार प्रदेशको निवर्तमान मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, 20 राज्यका मुख्यमन्त्रीहरू, भाजपा तथा एनडीएको राष्ट्रिय नेताहरूसँगै धेरै ठूलो संख्यामा उद्योगपति सामेल हुनेछन्। निवर्तमान मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिज बंगालको यात्रा अघि पत्रकारहरूलाई बताउनुभयो, पश्चिम बंगालमा मुख्यमन्त्रीको शपथ ग्रहणको कारण असमको निम्ति नियुक्त गरिएको पर्यवेक्षक

0: केन्द्रीय मन्त्री जेपी नड्डा तथा नायब सिंह सैनी आज भाजपा विधायक दलको बैठकमा सामेल हुने कार्यक्रमलाई पुननिर्धारित गरिएर भोलिसम्मको निम्ति स्थगित गरिएको छ। उहाँले बताउनुभयो, भारतीय जनता पार्टी विधायक दलको बैठकको समयमा परिवर्तन गरिएको छ र अब भाजपा विधायक दलको बैठक 10 मईमा बिहान 9 बजे आयोजित हुनेछ। त्यसपछि राष्ट्रिय जनतान्त्रिक गठबन्धनको बैठक पनि आयोजित गरिनेछ। पार्टी सूत्र अनुसार बैठकमा औपचारिक रूपमा विधायक दलको नेताको चयन गरिनेछ। डाक्टर शर्माले बताउनुभयो, मंगलबार अपराह 12 बजी नयाँ मुख्यमन्त्रीले खानापाडा भेटनेरी कलेज ग्राउन्डमा आयोजित एउटा भव्य समारोहमा पद अनि गोपनीयताको शपथ ग्रहण गर्नेछन्। नागाल्यान्डको मुख्यमन्त्री नेफ्यू रियोले पश्चिम बङ्गालको मुख्यमन्त्री बनिनु भएकोमा शुभेन्दु अधिकारीलाई बधाई दिनुभएको छ। श्री रियोले शुभेन्दु अधिकारी एवं उहाँको मन्त्री परिषदको सफल कार्यकालको निम्ति शुभकामना दिनुभएको छ। उल्लेखनीय छ, भारतीय जनता पार्टीको नेता शुभेन्दु अधिकारीले आज कलकत्ताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित एउटा समारोहमा पश्चिम बङ्गालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल आरएन रविले पनि पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। आकाशवाणी सिलङले सार्वजनिक प्रसारणमा आफ्नो सेवाको 90 वर्ष पूरा गरेको उपलक्ष्यमा आज एउटा म्याराथनको सफलतापूर्वक आयोजना गर्यो। यस म्याराथनमा विभिन्न स्कुल अनि कलेजका छात्रहरूले उत्साहपूर्वक भाग लिए। यस पहलको उद्देश्य स्वास्थ्य भारतको परिकल्पनालाई प्रोत्साहन दिन, शारीरिक फिटनेस, सामुदायिक भागीदारी अनि राष्ट्रिय एकतालाई बढावा दिनु हो। यस कार्यक्रमलाई आकाशवाणी सिलङको क्लस्टर प्रमुख श्री एच डिएङ दोहले, सिलङ स्टेशनको वरिष्ठ अधिकारीहरू अनि कर्मचारीहरूको उपस्थितिमा हरियो झण्डा देखाएर 5 किलोमिटरको दौडको शुभारम्भ गर्नुभयो। म्याराथनलाई सुचारू रूपमा सञ्चालन गर्नको निम्ति पूर्वी खासी हिल्स जिल्लाको उपायुक्त कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था गरिएको थियो। आकाशवाणीको व्यापक राष्ट्रव्यापी नेटवर्कमा यसै प्रकारको म्याराथन अनि वाकाथनको आयोजना गरिँदैछ। मेघालयमा विश्वकप किटको नामले प्रसिद्ध विश्वकप सिकाडाको सामूहिक उद्भवको जश्न मनाइने 2 दिवसीय महोत्सव नियाङ्गताशेर 2026 हिजो सुरु भयो। मेघालयको सामुदायिक अनि ग्रामीण विकास मन्त्री सोस्थेनेस सोहतुनले महोत्सवको उद्घाटन गर्नुभयो। स्थानीय मानिसहरू यसलाई नियाङ वर्ल्ड कप भन्दछन् किनभने यसको 4 सालको जीवनचक्र फिफा विश्वकपसँग मेल खाँदछ। खासी भाषामा नियाङको अर्थ किट हो। यो सिकाडा लगभग 4 सालसम्म बाँसको जराको रस पिएर जमिनभित्र बस्दछ अनि पछिबाट अचानक हजारौंको संख्यामा बाहिर आउँदछ। मणिपुरको विभिन्न क्षेत्रबाट बितेको 24 घण्टाको अवधि पुलिस एवं सुरक्षा बलहरूद्वारा चलाइएको अभियानमा रङ्गदारी अनि मादक पदार्थ तस्करी मामिलाहरूसँगै उग्रवादी संगठनका क्याडरहरूलाई पक्राउ गरेको छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी आधिकारिक बयानमा बताएअनुसार हिज मणिपुर पुलिसले रङ्गदारी मामिलामा 2 व्यक्तिलाई काङ्गपोकपी जिल्लाको गमनोम सपरमेइना क्षेत्रबाट पक्राउ गर्यो भने मादक पदार्थ तस्करीको आरोपमा चुरा चाँदपुर जिल्लाको सेरोन फाई क्षेत्रबाट 1 व्यक्तिलाई पक्राउ गरेको छ। यसैबीच सुरक्षा बलले चुरा चाँदपुर थाना क्षेत्रबाट उग्रवादी संगठन केएनए बीका एक सक्रिय क्याडरलाई पक्राउ गर्दै एउटा 9 mmको होवकको 9 वटा पिस्तोल, एउटा 9 mmको पिस्तोलको म्यागजिन पनि जफ्त गरेको छ। पुलिस यी मामिलाहरूको अलग अलग प्राथमिकी दर्ता गरेर जाँचमा जुटेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:45 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि आकाशवाणी अब प्रस्तुत गर्न लागिरहेछ कार्यक्रम गीत संगीत। त कार्यक्रम गीत संगीतमा श्रोताहरूलाई सुनाउने गर्दछौ विविध कलाकारको आवाजमा केही लोक अनि आधुनिक गीतहरू। त आज कार्यक्रमको यो प्रथम प्रस्तुति यहाँहरू समक्ष रहनेछ निन्दिया बान्तवाको आवाजमा।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत आकाशवाणीबाट र कार्यक्रमलाई अघि बढाउँदै यहाँहरू समक्ष यो अघिल्लो गुन्जने आवाज सुशीला लकान्त्रीको हो।

0: यो प्रसारण हो आकाशवाणीको र अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। आज गुरूदेव रविन्द्रनाथ ठाकुरको 165 जन्म जयन्ती हो। उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री अनि गृहमन्त्रीले 25 वैशाखको अवसरमा गुरूदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गरे। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि गुजरातको 2 दिने भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेगो बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो र मौसम विभागले गुजरात अनि पश्चिमी राजस्थानको केही स्थानहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। मुख्यमन्त्री सहित 5 मन्त्रीमण्डलको

0: मन्त्रीहरूले पनि शपथ लिए। राज्यपाल आर एन रविले मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। मन्त्रीमण्डलमा दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, निशित प्रमाणिक अनि खुदिराम टुडु सामेल छन्। आज 25 वैशाखको शुभ दिन हो। गुरुदेव रविन्द्रनाथ ठाकुरको जयन्ती जो राज्यभरि मनाइन्छ। पश्चिम बंगालमा नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोहका लागि यही दिन चुनिएको थियो। सुन्नुहोस् एक रिपोर्ट।
1: प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह सहित देश के कई मुख्यमंत्रियों की मौजूदगी में शुभेंदु अधिकारी ने पश्चिम बंगाल के नए मुख्यमंत्री और राज्य के पहले बीजेपी मुख्यमंत्री के रूप में शपथ लिया।
2: आमी शुभेंदु अधिकारी ईश्वर नामे शपथ करते जे विधि द्वारा स्थापित भारत संविधान प्रति अकृत्रिम निष्ठा और अनुगत्य पोषण करीब। आमी ভারতের সার্বভৌমত্ব ও অখণ্ডতা রক্ষা করিব।
1: शपथ ग्रहण की प्रक्रिया के अनुसार सबसे पहले शुभेंदु अधिकारी ने मुख्यमंत्री के रूप में शपथ ली। उसके बाद एक एक कर मंत्री के रूप में दिलीप घोष, अग्निमित्र पॉल, अशोक कीर्तनिया, खुदिराम टुडू और निशित प्रमाणिक ने शपथ ली। आकाशवाणी समाचार कोलकाता से काशफिन नाहर।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, श्री अधिकारीले आफूलाई जनतासँग गहिरो रूपमा जोडेको अनि जनताको आकांक्षालाई नजिकबाट बुझ्ने नेताको रूपमा स्थापित गर्नुभएको छ। प्रधानमन्त्रीले श्री अधिकारीलाई आगामी कार्यकालमा सफल कार्यकालको कामना गर्नुभयो। आज गुरुदेव रविन्द्रनाथ ठाकुरको 165 जन्म जयन्ती हो। यस अवसरमा बिहानदेखि नै स्कूलहरू अनि सांस्कृतिक संगठनहरूले प्रभात फेरी जुलुस निकाले। दिनको शुरूआत शान्ति निकेतनको गौर प्रांगणमा वैतालिक गीतहरूको साथ भयो। यस अवधि विश्व स्तरमा सांस्कृतिक कार्यक्रम आयोजित गरिँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले 25 वैशाखको अवसरमा गुरुदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गरे। सोशल मिडिया पोस्टमा उपराष्ट्रपति गुरुदेवलाई एक अग्रणी विचारक, कलाकार अनि शिक्षाविद बताउनुभयो, जसको रचनाहरूमा भारतीय सभ्यताको समृद्धि अनि मानवताको सार्वभौमिक मूल्यहरूको झलक पाइन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 25 वैशाखको अवसरमा गुरुदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। सोशल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, ठाकुर असाधारण प्रतिभाका धनी लेखक, विचारक तथा कवि हुनुहुन्थ्यो। श्री मोदीले भन्नुभयो, ठाकुरले एक असाधारण दार्शनिक, शिक्षाविद, कलाकार अनि भारतको सभ्यतागत आत्माको शाश्वत आवाजको रूपमा आफ्नो छाप छोड्नु भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, गुरुदेव ठाकुरले मानवताको गहिरो भावनाहरू अनि संस्कृतिको सर्वोच्च आदर्शहरूलाई अभिव्यक्ति दिनुभयो। श्री मोदीले भन्नुभयो, रविन्द्रनाथ ठाकुरले समाजलाई नयाँ विचार, रचनात्मक ऊर्जा अनि सांस्कृतिक आत्मविश्वासले समृद्ध गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि गुजरातको 2 दिने भ्रमणमा रहनुहुनेछ। आफ्नो भ्रमणको दोस्रो दिन श्री मोदी सोमनाथ मन्दिरको पुनर्स्थापनाको 75 वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना हुने सोमनाथ अमृत महोत्सवमा भाग लिनुहुनेछ। प्रधानमन्त्रीले धेरै शुभ धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिनुहुनेछ। उहाँले कुम्भ अभिषेकम र ध्वजारोहण समारोहमा भाग लिनुहुनेछ। त्यसपछि विशेष महापूजा हुनेछ। यस अवसरमा प्रधानमन्त्रीले सोमनाथको समृद्ध सम्पदा र आध्यात्मिक महत्वमा आधारित स्मारक हुलाक टिकट र सिक्का पनि जारी गर्नुहुनेछ। प्रधानमन्त्रीले बडोदराको पनि भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले सरदार धाम छात्रावासको उद्घाटन गर्नुहुनेछ र एक सभालाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्रीले सरदार धाम परिसरको पनि भ्रमण गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। सोमनाथ मन्दिरको पुनर्निर्माणको 75 वर्षगाठको उपलक्ष्यमा सोमनाथ अमृत पर्व 2026 मनाइँदैछ। 5 दिनसम्म चल्ने यो उत्सव मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दछ अनि यसको चिरस्थायी विरासतको उत्सव पालन गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सोमनाथ मन्दिरको भ्रमण गर्नुहुनेछ।
3: सोमनाथ महादेव मंदिर में आज आस्था और भक्तिमय वातावरण छाया हुआ है। मंदिर में आज से ही 3 दिवसीय होमात्मक महारुद्र यज्ञ का आयोजन किया जा रहा है, जिसमें से लगभग 1.25 लाख आहुतियां अर्पित की जा रही है। यह महायज्ञ वर्तमान वैश्विक परिस्थितियों में शांति और मानव कल्याण के लिए आयोजित किया जा रहा है। अमृत पर्व का मुख्य आकर्षण 11 मई को होगा, जब मंदिर के शिखर पर प्रधानमंत्री नरेंद्र मोदी द्वारा 11 पवित्र तीर्थों के जल से कुंभाभिषेक किया जाएगा। इस ऐतिहासिक क्षण का साक्षी बनने के लिए देश के कोने कोने से श्रद्धालुओं का सैलाब सोमनाथ उमड़ पड़ा है। गुजरात के उप मुख्यमंत्री हर्ष संघवी ने आज सोमनाथ में उच्च अधिकारियों के साथ बैठक की और सोमनाथ अमृत पर्व के आयोजन की समीक्षा की। अपर्णा खूंट, आकाशवाणी समाचार, अहमदाबाद।
0: तमिलनाडुमा बहुमत हासिल गर्न आवश्यक समर्थन जुटाउन नसकेको कारण नयाँ सरकार गठनमा अझ ढिलाइ भइरहेको छ। मार्क्सवादी कम्युनिष्ट पार्टीका राष्ट्रिय महासचिव बेबीले भन्नुभयो, राज्यपालको यो कर्तव्य हो कि सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउनका लागि आमन्त्रित गरियोस्। उहाँले चेन्नईमा आरोप लगाउनुभयो, राज्यपालले केन्द्रको इशारा काम गरिरहेको छ। श्री बेबीले यो पनि बताउनुभयो, भाजपा लोकतान्त्रिक प्रक्रियामा ढिलाइ गर्दै अल इण्डिया अन्ना डीएमके पार्टीलाई सत्तामा ल्याउने प्रयास गरिरहेको छ। यसै गरी अम्मा मक्कल मुनेत्र कडगम प्रमुख टीटीभी दिनाकरणले राज्यपालसित आफ्नो पार्टी विधायकद्वारा टीभीकेलाई सुम्पिएको जाली समर्थन पत्रमाथि कार्यवाहीको माग गर्नुभएको छ। भीसीके पार्टीले आज बेलुकी 4 बजे केभीकेसितको औपचारिक बैठकपछि समर्थन बारेमा घोषणा गर्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेगो बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो। त्रिनिदाद अनि टोबेगोको यात्रामा रहेका डाक्टर जयशंकरले त्यहाँका विदेश तथा केरिकम मामिला मन्त्रालयमा ध्वजारोहण समारोहलाई सम्बोधित गर्नुभयो। श्री जयशंकरले यस अवसरमा दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्ध अनि ऐतिहासिक जुडावको उल्लेख गर्नुभयो।
4: भारत के त्रिनिदाद और टोबैगो के साथ परंपरागत रूप से मैत्रीपूर्ण संबंध रहे हैं और ये संबंध साझा इतिहास, उपनिवेश के खिलाफ हमारे संघर्ष और क्रिकेट के हमारे विशेष रिश्तों पर आधारित हैं। दोनों देशों के लोग पहनावे और खेलकूद से लेकर खानपान की आदतों और परंपराओं तक कई मामलों में एक दूसरे से समानता रखते हैं।
0: विदेश राज्य मन्त्री पवित्र मार्गेरिटाले कोस्टारिकाको नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा भाग लिनुभयो। सोशल मिडिया पोस्ट मार्फत उहाँले कोस्टारिकाका राष्ट्रपति अनि सरकारलाई भारतका राष्ट्रपति प्रधानमन्त्री अनि देशको जनताको तर्फबाट शुभकामना दिनुभयो। यसका साथै जनसेवामा सफलताको कामना पनि गर्नुभयो। पाकिस्तान मानव अधिकार परिषदले देशमा पेट्रोलियम उत्पादहरूको मूल्यमा हालमा गरिएको वृद्धिको कडा निन्दा गर्दै यसलाई जनतामाथि सिधा हमला बताउनुभयो। मानव अधिकार संस्थाले सरकारसित मूल्य वृद्धि तुरन्त फिर्ता लिन अनि जनतालाई राहत प्रदान गर्न आग्रह गरेको छ। मौसम विभागले गुजरात अनि पश्चिमी राजस्थानको केही स्थानहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। बिहारमा आज 60-80 किलोमिटर प्रति घण्टाको रफ्तारले हावा चल्ने रेड अलर्ट जारी गरेको छ। आगामी 2-3 दिनको अवधि केरला, लक्षद्वीप, दक्षिण कर्नाटक, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा भारी वर्षा हुने अनुमान गरिएको छ। ओडिसा, रायलसीमा, तेलंगाना अनि दक्षिण आन्तरिक कर्नाटकमा भोलिसम्म बादल गर्जने अनि बिजुली चम्किने सम्भावना छ। यसैबीच कोंकण अनि गोवाको केही स्थानहरूमा गर्मी अनि उष्ण मौसम रहने आशा छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। आज गुरूदेव रविन्द्रनाथ ठाकुरको 165 औं जन्म जयन्ती हो। उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री अनि गृहमन्त्रीले 25 वैशाखको अवसरमा गुरूदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गरे। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि गुजरातको 2 दिने भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेको बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो र मौसम विभागले गुजरात अनि पश्चिमी राजस्थानको केही स्थानहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा साँझ 5:05 सुन्दै गर्नुहोस् आकाशवाणी।
5: समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाइरहेका छौ यो देशभक्ति गीत।